0: मुझे तुमसे एक बात करनी थी। अच्छा, बच्चा दौड़ता हुआ आता है। जी अब्बू जी, अब्बू क्या बात है? अब अगर वो अब्बू दोबारा उसी तरह कहता है कि बेटा क्या तुमने आज होमवर्क पूरा किया था, तो ये है तरीका। अगर हम इसको बार बार उन्हें बेटा बेटा करके पुकारते हैं तो वो उनके दिल में एक जगह बना लेती है। यही बात शुएब अलैहिस्सलाम ने अपनी कौम को सिखाई थी। शुएब अलैहिस्सलाम अपने कौम को सिर्फ डराते नहीं थे, वो तो समझाते थे। वो कहते थे, मुझे ये फिक्र है कहीं तुम भी पहली कौमों की तरह गलती न कर बैठो। ये बात उन्होंने इस वजह से कही थी कि ताकि उन्हें बचाएं, इस कौम को बचाई जाए, उनसे नफरत के लिए नहीं। और जब कौम ने उनकी बात न मानी तब भी शुएब अलैहिस्सलाम ने सख्ती से नहीं कहा, बल्कि बड़ी बुर्दबारी के साथ, तुम अपना काम करते रहो, मैं अपना काम करता रहूँगा और अल्लाह सब देख रहे हैं। तो खुलासा क्या हुआ? खुलासा यही है कि भाई खुशी है, गम है, तो तमाम तर बातें अल्लाह ही की तरफ से है। अगर कोई कहता है कि मुझे आज बहुत खुशी हो रही है, मैं जीत गया हूँ, तो उन्हें उससे साथ साथ इस बात की तलकीन करेंगे, हाँ जी ये बताओ तो कि ये कामयाबी किसकी मदद से मिली है, तब वो ज़रूर इस बात का इतराफ़ करेंगे कि नहीं नहीं नहीं अल्लाह की मदद से, हाँ जी। तो शुएब अलैहिस्सलाम का सबूत भी तो यही था ना, वमा तौफीकी इल्ला बिल्ला, मेरी तौफीक अल्लाह ही से है, अल्लाह ही की मदद से मुमकिन है। जब अल्लाह साथ हो तो बात समझाना भी आसान और बात मानना भी आसान हो जाता है। अल्लाहुम्मा सहल। इसी के साथ एक छोटा सा ब्रेक लेते हैं, मुलाकात होती है कि उस पार, जुड़े रहिए हमारे साथ।
1: कुरान सिर्फ एक किताब नहीं, ये अल्लाह का कलाम है। यह हमें बताता है क्या सही है, कौन सा रास्ता बेहतर है और मुश्किल वक्त में कैसे सब्र और उम्मीद रखी जाती है। बचपन से हमने कुरान पढ़ा, तिलावत की, लफ्ज दोहराए, लेकिन अक्सर उसे समझने के लिए रुककर सोचा नहीं, जबकि कुरान अल्लाह की तरफ से हर मोमिन के लिए खास तोहफा है जो सिर्फ पढ़ा नहीं समझा भी जाना चाहिए।
0: कुरान फॉर किड्स में एक मरतबा फिर आप सबका खैर मकदम है। अब हम तकरीबन प्रोग्राम के इख्तितामी मरहले तक पहुंच चुके हैं और कुरान फॉर किड्स के इस सेगमेंट में हम जरा वालिदैन को मुखातब बनाएंगे, उन्हें ये बताएंगे कि बच्चों से बात करने का जो शुआइबी अंदाज है वो क्या होगा। इधर यानी शुएब अलैहिस्सलाम का जो तरीका था लोगों से मुखातब होने का, तो इस सिलसिले में हम बच्चों के लिए क्या रहनुमाई ले सकते हैं जब हम बच्चों से मुखातिब होते हैं। तो हाँ जी प्यारे अम्मी अब्बू, अब आपका वक्त आ गया है, ज़रा गौर से सोचिए आप लोग, हम अपने बच्चों से किस अंदाज में बात करते हैं? क्या हमारी बात उन्हें करीब लाती है या दूर कर देती है? कुरान हमें एक बहुत खूबसूरत नमूना दिखाता है शुएब अलैहिस्सलाम का। शुएब अलैहिस्सलाम जब अपने कौम से बात करते थे तो वो एक ही अंदाज पर नहीं रुकते थे, यानी सिर्फ एक अंदाज नहीं अपनाते थे, बल्कि वक्त के साथ साथ इस तरह के मुख्तलिफ अंदाज, ताकि वो दिल तक पहुंच सके। शुएब अलैहिस्सलाम, जैसे कि हमने पिछले हिस्से में भी कहा, जब बात शुरू करते थे तो या कौम, ए मेरे लोगों, इस तरह पुकारते थे। प्यारे वालिदैन, जब आप बच्चों को नाम लेकर नरमी से पुकारते हैं तो आधा काम तो वहीं हो जाता है। इसी तरह सामीन किराम, मेरे नन्हे लिसनर्स, तो आपने शुएब अलैहिस्सलाम का ये किस्सा सुना है और शुएब अलैहिस्सलाम, जैसे कि हमने पहले भी बताया कि गलती पर वो सख्त अल्फाज नहीं इस्तेमाल करते थे बल्कि प्यार से मुखातिब होते थे, जुल्म न करो, फसाद न फैलाओ। तो वालिदैन, जब बच्चे गलती करें तो याद रखिए, गलती समझाना गुस्सा निकालने से बेहतर है। शुएब अलैहिस्सलाम अपनी कौम को अल्लाह की नेमतें याद दिलाते थे, हम भी बच्चों को ये कह सकते हैं कि अल्लाह ने तुम्हें अकल दी, सेहत दी, घर दिया, تو یہ تمام تر نعمتیں اللہ تعالیٰ کی طرف سے ہیں. اب آتے ہیں پانچویں انداز کی طرف, یعنی شعیب علیہ السلام نے یہاں کیا طریقہ استعمال کیا ہے, اس سلسلے پر ہماری تفصیلی گفتگو چل رہی ہے. مختلف انداز اس پر ہم نے پہلے بتائی ہے پچھلے حصے میں کہ وہ جس طرح صحیح بات سکھانے میں آگے آگے پیش پیش رہتے تھے, اسی طرح غلطی سے روکنے کے حوالے سے مزید دلیل اور اعتماد پیدا کرنے کے حوالے سے شعیب علیہ السلام کہتے تھے اللہ سب کو جانتے ہیں, وہی بہتر فیصلہ کرتے ہیں. تو اسی طرح بچوں کو بھی ہمیں یہ اعتماد دینا چاہیے کہ اللہ ان کے ساتھ ہیں. مزید ایک اور طریقہ امید دلانا, یہ بھی انہوں نے اختیار کیا شعیب علیہ السلام نے. وہ اپنی قوم سے کہتے تھے میں تمہیں اچھے حال میں دیکھ رہا ہوں. یہ جملہ دل کھول دیتا ہے. پیارے والدین, جب آپ کہتے ہیں مجھے تم سے امید ہے تو بچہ خود کو مضبوط محسوس کرنے لگتا ہے. اب آتے ہیں ساتویں انداز کی طرف, جہاں ذمہ داری یاد دلائی گئی ہے. شعیب علیہ السلام جیسا کہ آخر میں کہتے تھے میں تم پر نگران نہیں, اللہ سب دیکھ رہے ہیں, یعنی ذمہ داری دل سے آئے خوف سے نہیں. اسی طرح سامعین کرام, آخری اور سب سے خوبصورت بات تو یہ ہے کہ شعیب علیہ السلام یہ کہتے تھے وما توفیقی الا باللہ علیہ توکلت وإلیہ انیب. والدین اکرام, یہی جملہ ہمیں بھی سکھاتا ہے کہ کامیابی پر شکر, ناکامی پر دعا اور ہر حال میں اللہ پر بھروسہ قائم رکھنا. اس طرح سامعین کرام, یہ آیت بچے کی خود اعتمادی نہیں توڑتی بلکہ اسے اللہ سے توڑتی ہے. تو اس طرح سامعین کرام, ایک چھوٹا سا قدم ہے لیکن یہی قدم بچے کے دل میں عاجزی بھی پیدا کرتا ہے اور اعتماد بھی. قرآن فار کڈس, ہم اس پروگرام میں چلیں, آج کے اس پروگرام کے اس حلقے میں یہ نیت کرتے ہیں کہ ہم بچوں سے جو شعیبی انداز میں شعیب کے بتائے ہوئے جو آیات, ان آیات میں ان کا تذکرہ آیا ہے ان کے تلاوت اور تبلیغ کے حوالے سے, تو ان کے انداز کو ہم فالو کرنے کی کوشش کریں گے. جب ہم بچوں سے مخاطب ہوتے ہیں نرمی, حکمت اور امید کے ساتھ, اور ہر بات کے آخر میں اللہ پر توکل سکھائیں گے, کیونکہ جب گھر میں بات کا انداز درست ہو تو دل خود بخود اللہ کی طرف مائل ہو جاتے ہیں. جڑے رہیں ہمارے ساتھ, ملتے ہیں ایک چھوٹے سے بریک کے بعد پروگرام کے اختتامی مرحلے میں.
1: قرآن صرف ایک کتاب نہیں, یہ اللہ کا کلام ہے. یہ ہمیں بتاتا ہے کیا صحیح ہے, کون سا راستہ بہتر ہے, اور مشکل وقت میں کیسے صبر اور امید رکھی جاتی ہے. بچپن سے ہم نے قرآن پڑھا, تلاوت کی, لفظ دہرائے, لیکن اکثر اسے سمجھنے کے لیے رک کر سوچا نہیں, جبکہ قرآن اللہ کی طرف سے ہر مومن کے لیے خاص تحفہ ہے جو صرف پڑھا نہیں سمجھا بھی جانا چاہیے.
0: ویلکم بیک سامعین اکرام, پروگرام کے اختتامی مرحلے میں آپ کا خیر مقدم ہے. اور اس پروگرام کے اختتامی مرحلے میں ہمیں بہت زیادہ جو ہے نا الفاظ استعمال کرنے کی ضرورت نہیں, ہم تو صرف الوداع کہنے کے لیے آئے ہیں. تو جیسے کہ پیارے بچوں, آج کی قسط کے یہ آخری لمحے ہیں, تو ان میں ہم نے اس پورے حصے میں کیا کیا بات کی ہے, موضوعات کیا تھے, اس پر ایک مختصراً آپ کے ساتھ شیئر کرتے ہیں. اچھا جی, ہم مختصراً اس کا کیا بتائیں, اس کی ایک اہم بات بتا دیتا ہوں. شعیب علیہ السلام سے آج ہم نے یہ سیکھا کہ اچھی بات ہمیشہ ایک ساتھ نہیں سکھائی جاتی بلکہ آہستہ آہستہ سکھائی جاتی ہے. انہوں نے پہلے لوگوں کے دل درست کیے, پھر ان کے کام درست کیے, اور پھر انہیں اللہ کی نعمتیں یاد دلائیں. انہوں نے نرمی سے بات کی, سمجھایا, دلیل سے قائل کیا, پیار کے ساتھ خبردار بھی کیا. لیکن سب سے اہم بات بچوں, انہوں نے ہر وقت یہ یاد رکھا کہ اصل مدد تو اللہ کی طرف سے ہے, اصل کامیابی اللہ کے ہاتھ میں ہے, اور اصل بھروسہ اللہ ہی پر ہونا چاہیے. اسی لیے اسی آیت کے حصے کو ہم ایک مرتبہ پھر دہراتے ہیں وما توفیقی الا باللہ, یعنی میں اکیلا کچھ نہیں لیکن اللہ کے ساتھ سب کچھ ممکن ہے. تو دوستوں, آج ہم نے یہ سیکھا آج کی آیت کے حصے سے وما توفیقی الا باللہ, کہ میں